0: अब आप सुनेंगे जीए एफएम नेटवर्क पर केटीएन न्यूज।
1: इस्लाम जी सरबुलंदी लाइ करबला जे मैदान में लाजवाब कुर्बानी ॾींदड़ हज़रत इमाम हुसैन अलैहिस्सलाम ऐं संदसि जान निसारनि जी यादि में सिंध समेत समूरे मुल्क में आज़ादारी जारी। कराचीअ में मर्कज़ी जुलूस नश्तर पार्क खां बरामद, रवायती रस्तनि खां थींदो हुसैनिया ऐं अनिया खारदार फौजी नहर थींदो। वॾे वज़ीर मुराद अली शाह, गवर्नर निहाल हाशमी ऐं डीजी रेंजर जुलूस जो दौरो करे सिक्योरिटीअ जो जाइज़ो वरितो। इस्लामाबाद, लाहौर, पिशावर, कोयटा, गिलगित बल्तिस्तान, आज़ाद कश्मीर में निकतल मातमी जुलूस मंज़िल तरफ़ रवानदा हुआ। सिंध समेत बलूचिस्तान, केपी, पंजाब समेत समूरे मुल्क में सिक्योरिटी सख्त, मोबाइल सर्विस भी बंद। हैदराबाद में कदमगाह तां बरामद थियल मातमी जुलूस रवायती रस्तनि ते सफ़र जारी। करबला दादन शाह जी पिड़ ते पहुची नहर थींदो। जापशोर शहर में ज़िले जे नंढनि वॾनि शहरनि में आज़ादारी जारी। दादू शहर समेत ज़िले जे समूरनि तालकनि ऐं मातम मटियारी शहर समेत ज़िले जे नंढनि वॾनि शहरनि में मातम, रंडोला यार शहर समेत ज़िले जे नंढनि वॾनि शहरनि ॻोठनि में आज़ादारी, टंडो मोहम्मद ख़ान शहर ऐं ॿिनि इलाक़नि में शहीद बेनज़ीराबाद ऐं मीरपुर ख़ास डिवीज़न में करबला शहीदनि खे भेटा पेश करण लाइ सिलसिलो जारी। नवाबशाह शहर समेत ज़िले जे नंढनि वॾनि शहरनि में निकितल मातमी जुलूस मंज़िल तरफ़ रवानदा हुआ। नुसरत फिरोज़ शहर ज़िले जे नंढनि वॾनि शहरनि में आज़ादारी जारी। सांगर शहर समेत ज़िले जे नंढनि वॾनि शहरनि में गमे हुसैन जा मंज़र, या हुसैन जूं सदाऊं। मीरपुर ख़ास शहर ऐं नंढनि वॾनि इलाक़नि में निकितल मातमी जुलूस मंज़िल तरफ़ रवानदा हुआ। उमरकोट शहर समेत ज़िले जे नंढनि शहरनि में आज़ादारी जारी। थरपारकर जे शहर मिठी ऐं ॿियनि इलाक़नि में करबला शहीदनि खे भेटा पेश करण लाइ मातम जारी। रोडनि ऐं रस्तनि ते सबीलूं लॻल, सिक्योरिटी जा बि सख़्त इंतज़ाम। सखर ऐं लाड़कानी डिवीज़न में बि आज़ादारी जारी। रोड़ीअ में नवनि ॾारनि वारे तारीख़ी मातम जुलूस हैदर शाहकानी ते राति तरसण बाद ॿीहर बरामद। जुलूस रवायती रस्तनि तां थींदो, शाम जो शहदाए कब्रस्तान वटि नहर थींदो। सखर शहर समेत ज़िले जे ॿिनि इलाक़नि में बि आज़ादारी जारी। खैरपुर शहर समेत ज़िले जे नंढनि वॾनि शहरनि में या हुसैन जूं सदाऊं बुलंद। घोटकी शहर ज़िले नंढनि वॾनि शहरनि में मातम जारी। रोडनि रस्तनि ते सबीलूं लॻल। लाड़काणो शहर समेत ज़िले जे समूरनि शहरनि ऐं ॻोठनि में आज़ादारी जारी। कंबर, शिदादकोट शहरनि समेत नंढनि
0: वॾनि। आप सुन रहे थे जीए एफएम नेटवर्क पर केटीएन न्यूज।
2: औज़ु बिल्लाहि मिनश शैतान रजीम, बिस्मिल्लाह रहमान रहीम। अस्सलामु अलैकुम। प्रोग्राम करबला और ख़वातीन के साथ मैं हूँ ताहिरा मेहदी। जब मुहर्रम अल हराम का महीना आता है तो हर इंसान का दिल चाहता है कि वो इत्रत रसूल नवासाए रसूल की मार्फत को हासिल करे और इस महीने के एहतराम को पाले, और जब एहतराम को पा लेता है तो खुद भी मोहतरम हो जाता है। क्योंकि करबला एक नहजत है, करबला एक मकसद और मकतब है, और करबला इस्लाम का पासबान है। इस्लाम को देखना चाहते हैं तो करबला में आना पड़ेगा। करबला इस्लाम की बका और इस्लाम की पासबानी करता हुआ नजर आता है। और करबला से पहले भी बहुत सारी तारीख में तहरीकें उठी हैं, मगर कामयाबी अगर कहीं नजर आती है तो वो करबला के तहरीक में नजर आती है कि आज तक जितनी तहरीकें उठी वो एक वक्त आया खत्म हो गई, मगर करबला की तहरीक अपनी आबोताब के साथ आज तक मौजूद है। बल्कि हकीकत तो ये है कि दिन ब दिन हुसैनी लोगों के सामने आश्कार होता जा रहा है और हुसैन का मकसद जिंदा और ताबेआन होता चला जा रहा है। तो परवरदिगार आलम ने मुझे और आपको इस वक्त जो जमा किया है उसमें यह है कि हम क़याम इमाम हुसैनी को देखते चलें कि इमाम हुसैन ने किस तरीके से खुदा के दीन को, इस्लाम को बचाने के लिए अपने घर की कुर्बानी दी, और साथ अपने घर की औरतों को लेकर भी इमाम हुसैन नहजत करबला पे चले हैं। जैसा कि सामेईन अगर देखा जाए तो इमाम हुसैन ने जब घर से निकले हैं तो भरे घर से जहां अपने साथ अपने मुजाहिद साथियों को लिया, वहां अपने साथ मुजाहिदा बीबियों को भी लेके चले हैं। और जब इमाम पहुंचे हैं करबला की जमीन में, पर पहली मुहर्रम और एक रवायत के मुताबिक दूसरी मुहर्रम को जब पहुंचे हैं तो इमाम ने वहां पर जहां हज़रत अब्बास और अली अकबर, जनाब जोहर और जनाब हुर और हबीब इब्ने मज़ाहिर, जनाब कासिम जैसे دلیر شجاع ساتھی موجود تھے، وہاں جناب زینب و ام کلثوم اور جناب رباب و فضا اور رقیہ اور سکینہ اور فاطمہ کبرا جیسی بیویاں بھی امام کے ساتھ تھیں۔ اور عزیزوں، امام نے 2 محرم سے لے کے 9 محرم کی رات کو تمام بیویوں سے بھی خطاب کیا، مختلف امام خطبے دیتے رہے، اور آخری خطبہ جب امام نے دے دیا اور سب کو بتا دیا ہے کل روزے عاشورہ ہے، روزے جنگ ہے اور حق اور باطل کی پہچان ہو جائے گی، تو اس وقت امام نے 9 محرم کی رات کو اپنے قافلے کو بعد از شہادت امام حسین اپنی بہن سیدہ زینب سلام اللہ علیہا کو قافلہ سالار بنا دیا، اور بنانے کے بعد امام نے 10 محرم کو جب پورے بھرے گھر کی مجاہدوں کی قربانی دے دیا تو اس کے بعد سے خواتین کربلا کا کام شروع ہو گیا۔ اب ان خواتین کربلا میں اگر دیکھا جائے تو امام حسین ایک قلیل خواتین کے گروہ کو لے کے کربلا میں پہنچے تھے۔ اس نہضت حسینی میں پروردگار عالم نے جو امام حسین کو توفیق دی کہ وہ لے کر جائیں اپنے ساتھ بیویوں کو، اس کے بہت سارے وجوہات ہیں عزیزوں۔ اگر دیکھا جائے تو مختلف اہل قلم نے اس بات کو بیان کیا ہے کہ ایک وجہ ہو سکتی ہے کہ جو امام اپنے ساتھ خواتین کو لے کے گئے، یہ امام کا حکیمانہ فیصلہ تھا، کوئی جذباتی فیصلہ نہیں تھا، حکیمانہ فیصلہ تھا، حکمت اس میں درپیش تھی، کہ جس کے لیے اہل قلم کہتے ہیں ہو سکتا تھا کہ اگر امام اپنے ساتھ بیویوں کو نہ لے کے جاتے، خواتین کو نہ لے کے جاتے، تو ہو سکتا تھا قیام کربلا، نہضت حسینی کی کامیابی اس طریقے سے لوگوں کے سامنے نمایاں نہیں ہو سکتی تھی۔ پہلی وجہ تو یہ ہو سکتی تھی کہ اگر امام اپنے ساتھ بیویوں کو نہ لے جاتے تو جب کربلا میں جاتے تو پیچھے مدینے میں بیویوں کو اریسٹ کر لیا جاتا اور امام کو کہا جاتا ہے کہ آپ اپنی نہضت کو ختم کریں، وگرنہ آپ کی بیویوں کی وہاں بے حرمتی ہو جائے گی، اور ہو سکتا تھا اس خوف سے بھی امام اپنے ساتھ بیویوں کو لے گئے۔ اور دوسرا نقطہ جو نظر آتا ہے، اصل یہ تھا کہ قیام کربلا کے بعد شہادت حسینی اور مجاہدوں کی شہادت کے بعد دوسرا جو اہم مسئلہ تھا وہ کربلا کو پائیدار کرنا، کربلا کی تحریک کو محفوظ کرنا خواتین کربلا کا کام تھا۔ اسیران کربلا نے نہضت کربلا کو ہم اور آپ تک پہنچایا، اور یہ کربلا کی بیویوں کا، خواتین کربلا کا ایک بہت بڑا ہم اور آپ پر احسان ہے کہ کربلا کے واقعے کو ہم اور آپ تک قیام کربلا کو پہنچایا۔ عزیزوں، اگر ہم دیکھنا چاہیں، شروع سے دیکھنا چاہیں، تو جب امام حسین نے کربلا جانے کا فیصلہ کیا کہ جب یزید نے بیعت طلب کی تو امام نے پورے عرب کنٹریز میں اپنے سفیر بھیجنا شروع کر دیے تھے اور لوگوں کو بلانا شروع کر دیا تھا کہ جب دین میں بدعت آ جائے تو میرے جد نے فرمایا ہے جو اہل علم ہے وہ اٹھ کر اس بدعت کو ختم کرنے کی کوشش کرے۔ اس حدیث نبوی کے مطابق میرے امام حسین سید الشہداء نے تمام علاقوں میں، چاہے وہ بصرہ ہو چاہے کوفہ، اپنے سفیر بھیجنا شروع کیے، اور جس میں جناب مسلم بن عقیل ہیں جو کہ کوفہ کی طرف گئے، اور آپ نے دیکھا کہ جناب مسلم بن عقیل کو، جن کو امام نے اپنا سفیر بنا کے بھیجا تھا، کہ اہل کوفہ کہہ رہے ہیں کہ اے حسین، آپ ہماری مدد کو آئیں، آپ ہمیں بدعتوں سے نجات دلیں، ہمیں مشکلات سے نجات دیں، یہ بلا رہے ہیں، اے مسلم تم جا کر دیکھو کہ کیا معاملہ ہے۔ جب جناب مسلم گئے تو جیسا کہ تاریخ میں ثبت ہے کہ اس وقت ہزاروں نے خط لکھا تھا امام حسین کو، اور جب امام کے سفیر پہنچے تو لوگوں نے امام کے سفیر کے ہاتھ پہ بیعت کی، مگر جب دارالامانہ سے امام مسجد میں پہنچے، مسجد کوفہ کی طرف، تو چند افراد، 30 افراد کا ایک تاریخ کے مطابق 30 افراد نماز مغرب میں ساتھ نماز پڑھی ہے، اور جب عشاء کی نماز پڑھ کے جب انہوں نے پیچھے دیکھا تو جناب مسلم نے عقیل اکیلے رہ گئے۔ اور اس کے بعد جب جناب مسلم نے عقیل نکلے ہیں مسجد کوفہ سے باہر کی طرف، تو پھر ایک وہ بی جن کا نام ہے توعہ، انہوں نے جناب مسلم کی مدد کی۔ عزیزو، ذرا فکر کریں کہ پروردگار اپنے نیک بندوں کو کس طرح نیک کام کے لیے چن لیتا ہے۔ یہ تو کوئی ایسی بیوی نہیں تھی کہ جن کے گھر کا ماحول جو ہو وہ بہت حقانیت کا ہو، क्योंकि इनका अगर बैकग्राउंड देखा जाए, ये मोहम्मद इब्ने अशद इब्ने कैस की कनीज थी और उनका बेटा बिलाल जो था वो इब्ने ज़ियाद का दोस्त था। वो अपने बेटे के इंतजार के लिए दरवाजा खोलती हैं, क्या देखती हैं, कोई शख्स खड़ा है। पूछा कौन हो, कहा मैं प्यासा हूँ, पानी पिलाया। जब पूछा तो कहा मुस्लिम ने अकील हूँ मैं, जब मुस्लिम ने अकील मदीने से आए हुए हाशमी खानदान के जवान के बारे में सुना तो खुद तो आज जो थी मोमना थी। फौरन उन्होंने कहा कि ए शख्स तुम अपने घर की तरफ जाओ, क्योंकि उनको कुछ इतना मालूम ना था। तो कहा कि हम कहाँ जाएं, हम तो यहाँ मुसाफिर हैं, ये सुनना था। तो जनाब तोहा ने किस तरीके से जनाब मुस्लिम को अपने घर आने की दावत दी, कहने को अगर देखा जाए शायद चंद घंटों, शायद एक रात से ज्यादा तोहा ने मेहमानदारी नहीं की, मगर तारीख करबला में इनका नाम सब्त हो गया कि किस तरह इन्होंने इमाम हुसैन की दावत पे लब्बैक कहा। तो ये इब्तिदा है जहां से शुरू हो रहा है ख्वातीन करबला में, करबला की उन बीवियों का जिक्र कि जिन्होंने नहजत हुसैनी में अपनी अपनी तरफ से मदद की।
3: करबला और ख्वातीन बयान कर रही हैं ताहिरा मेहदी।
2: दूसरी बीवी अगर देखा जाए कि जो मदद करती